बिल्कुल जनाब दादे फेम 88.4 रेडियो मन बटग्राम कोला द बटग्राम जलमी द बटग्राम द यखे वागानी द बटग्राम दशनश नबूठी تاسو د پارا منګرا وړي دي صفات فیس واش صفات وټامین سی فیس واش صفات رائس فیس واش تاسو مخ باندې ګندګي